0: बस वो एक शख्स मेरे दिल व दिमाग में है ना, जैसे ना उस जैसा चाहा है ना उसके सिवा चाहा है, इस तरह है ना शेर। कैसे लगा आपको? ओके, आप मुहर्रम की बात सुना सुनाना, याद रखना, मैं मुझे बिल्कुल याद होगा सपना।
1: हमने माना कि जन्नत बहुत है हसीन।
0: अस्सलाम भाई सिंह शोदी समा मस्जिदारा दा, आई एम सादिया फ्रॉम वाना। वालेकुम अस्सलाम, बिल्कुल ठीक ठाक हम सारी उम्मीद है जिता सुबह शे बराबर ये।
1: हमने माना।
0: अस्सलाम वालेकुम भाई सिंह, ये रोशनी यमनाला में पजूरा کورکی کی نولی دا او پروگرام ورسرا اورم ولی ولی ولی نایل زمون پروگرام نوری سا وعلیکم السلام او جی السلام علیکم
2: برابر
0: ہے بالکل جی شور جوڑی ہم برابر ہیں تاسو رنگ تاسو برابر ہے
2: یار تو شکر الحمدللہ
0: اللہ مخصت اللہ مخشال ساتھ بالکل الحمدللہ کفایت اللہ ملنگ سے پروگرام کے تہر کلی سڑی مشی پخیرالی وائما
2: ډیر مننه
0: استاد سوم ډیر زیات مننه او ډیر زیات شکریہ
2: بس یو زما رار ما غوته د سلامونه ولرم
0: بالکل
2: لای جان تا سلیم پټی خیال تا نن ماما درمانی تا او رحمت اللہ تا د وخت را کول یو جهان مننه
0: وعلیکم السلام ډیر مننه جی ډیر زیات شکریہ تاسو څنګه جی بالکل سونه ویلی اوکے جی اوکے جی اوکے ڈیر مانے جی سب کوشش حکم خا اوکے جی

0: Welcome to Radio Aman 88.4.
1: You are listening to Radio Aman Network.
2: We got more hits for you, so stay tuned.
1: 88.4 FM.
3: It's 10 o'clock.
4: It's 10 o'clock.
3: Hourly time check is brought to you by Radio Aman. Jwan Rang Aman.
0: Welcome to Radio Aman 88.4.
1: You are listening to Radio Aman Network.
2: We got more hits for you, so stay tuned.
1: 88.4 FM.
5: क्या आप बालों के गिरने, खुश्की और कमजोर बालों से परेशान हैं? अब फिक्र छोड़ दें, क्योंकि आ गया है डॉक्टर जैन हेयर ऑयल और शैम्पू आपके बालों की मुकम्मल हिफाजत के लिए। कुदरती अज्जा से तैयार करदा बालों की जड़ों को मजबूत बनाएं, बालों को दे कुदरती चमक और नरमी, खुश्की और हेयर फॉल में मददगार। डॉक्टर जैन हेयर ऑयल आपके बालों को इजायत फराहम करें, जबकि डॉक्टर जैन शैम्पू गहराई से साफ करके ताजगी देता है। सिर्फ चंद हफ्तों के इस्तेमाल के बाद महसूस करें मजबूत, घने और सेहतमंद बाल। अपनी खूबसूरती में इजाफा करें और अपने बालों को दें बेहतरीन केयर। आज ही इस्तेमाल करें डॉक्टर जैन हेयर ऑयल और शैम्पू, क्योंकि खूबसूरत बाल आपकी पहचान है। तो पता याद रखिए, हमजा जनरल स्टोर, न्यू बनोसी होटल, टांग सिटी। मोबाइल नंबर 0344-93-63-780। व्हाट्सएप नंबर 0342-26-48-435।
6: आपका अपना रेडियो, रेडियो में 88.4 नेटवर्क।
7: शरीफ लकी برگرانو بازارنا زما ته چاندا اشما فارمولا بیوٹی کریم
8: زم عادل منجوال چوک نا زما پہچاندا اشما اونین شیمپو
9: زم جواد بلڈومین نا زما پہچاندا اشما بیوٹی کریم
10: زم لطیف کاسمیٹکس تختی نصرتینا زما پہچاندا اشما سکن پالش
11: زه حکمت اللہ گنڈو خیل بننا زما پہچاندا اشما ڈیلی پیس واش
12: زو سنم جان دا بیوٹیفل نو شیرانا زما انتخاب دے اشما رائزو
13: زو جابر شاما مائم دا خوشحال بابا مزارنا زما پہچان دے اشما ہربل سپری
14: زو نیازدین نچال سدینا اور زما انتخاب دے اشما سنبلاک
15: تو یہ قیسر دے منگل ملینا امو انتخاب دے اشما واشنگ پوڈر
16: زیم عاشق اللہ دا باد رہرنا زما پہچان دے اشما بلیک شائن شیمپو
17: زما نم دے رائٹر نیم بانزد پورن شنگیر مخاطبیم زما پہچان دے اشما اکمیٹیو
18: زیم اسماعیل و فریدائی دے اے سی ایس بار کمبر خیر مدرسہ بازور حاجی جامیل مارکیٹ نا دے مو انتخاب دائے اشما ویٹامن سی سیرم اے سی ایس تائے او بار کمبر دائے
19: زیم بازار دے بخشکن نا زما پیچان دے اشما ملکی پروٹین شیمپو
20: او زیم انجینئر مسعود دخکلی بنگن نا زما پیچان دے اشما رائس فیس واش
21: زیم مولانا عبدالخالق دے منگل ملنا دے مو انتخاب دے اشما ہربل آئے
22: زیم کار نور خطاب فرام اروسا شاپنگ سنٹر امبیری کلا زما پہچان دے اشما کسمیٹکس پاکستان

0: ग्लिसरीन केयर आज ही इस्तेमाल करें डॉक्टर जैन हेयर ऑयल और शैम्पू क्योंकि खूबसूरत बाल आपकी पहचान है। तो पता याद रखिए हमजा जनरल स्टोर न्यू बदोसी होटल टांग सिटी मोबाइल नंबर 0344-9363-780 व्हाट्सएप नंबर 0342-26-48-435।
1: आपका अपना रेडियो रेडियो में 88.4 नेटवर्क
2: बीमारी हक दे अवेला जी सुनत अमल अवेला जी सुनत अमल दे
3: ओस कचेरे तासु तदा से अमराज भी चितासु वरना ढेर परेशान आयो और ढेर गर्जी दली कड़ी दली यो ढेर गर्जी दली कड़ी दली यो
2: नो बिल्कुल मायूस के गई माँ मायूस के गई माँ अल शिफा दवा खाना शवाल मार्केट टांग सिटी ता तशरीफ प्रौड़े औ द हकीम मौलाना नूरुल हुदा साहब ना पल इलाज तरला सकवले शे
3: औ द नूरु मालूमात ते पारा पदग नंबर कॉल कवले शे
2: 0319-55-23-404 जमजम हियर शैम्पू एंड जमजम हियर ऑयल जमजम हियर ऑयल दिख्तानो कुलाकड़ी यो पदवा और विख्तानो लावर कवि यो कुदरती चमक चमक آیا ستاسو په ویښتانو کې خشکی ده ویښتان مو غورځیږي ویښتان مو ودن کوي یا مو ویښتان ماتیږي زمزم هیر شیمپو اینڈ زمزم هیر آئل هم ستاسو دپاره دی کوم چې ستاسو د ویښتو خشکی خارښ په مکمل توګه ختموي نو بالکل جی هم اوس ځان له انتخاب وکړئ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل چهایست مو یو فدوشی نو دمیلاوی دو پتا یاد ساتی فرانتیر فرنیچر چارفائی نائلون مارٹ مد مقابل گلی گلابی پم ٹانگ سٹی رابطہ نمبر 0343-912-1745
4: دل سے جو نکلتی ہے دلوں تک جو جاتی ہے معلومات کو جگاتی ہے دنیا کا حال بتاتی ہے یہ وہ آواز ہے جو آپ کے شہر میں آپ کو اپنوں سے ملاتی ہے یہ آواز ہے جو امن کی ہے یہ وہ پیغام ہے جو امن ہے ریڈیو امن 88.4 امن کا پیغام

0: बीमारी हक दे अवेला जी सुनत अमल दे। अवेला जी सुनत अमल दे।
1: उस कचेरे तासु तदा से अमराज भी चितासु वरना ढेर परेशान आयो और ढेर गर्जिदली कड़ीदली हो ढेर गर्जिदली कड़ीदली हो
0: नो बिल्कुल मायूस के गई माँ मायूस के गई माँ अल शिफा दवा खाना शवाल मार्केट टांग सिटी ता तशरीफ रावड़े और हकीम मौलाना नूरुल हुदा सेवना पल इलाज तरला सकवले शे
1: और दोनों मालूमात दे पारा पदग नंबर कॉल कवले शे
0: 0319 55 23 404
2: आपका अपना रेडियो रेडियो में 88.4 नेकर्स
3: It's 5 o'clock.
4: Hourly time check is brought to you by Radio Aman. Jwan Rang Aman.
5: Welcome to Radio Aman 88.4.
0: Zamzam hair shampoo and Zamzam hair oil. Zamzam hair oil. The vikhtano kulakri yo padwa aw vikhtano la war kavi yo qudrati chamak. Chamak. Aya staso p vikhtano ki khushkida vikhtan mo ghurzegi vikhtan mo wadan kavi ya mo vikhtan matigi Zamzam hair shampoo and Zamzam hair oil hum staso da faradi. کم چه ستاسو ده ویختو خوشکی، خارخو، پا مکمل توگ ختم بی. نو بلکل جی، هم اوز زان لانتخابو کی زمزم هیر شیمپو اند زمزم هیر آیل، چه هایست مو یو فدوشی. نو ده ملاوی دو پتا یاد ساتی، فرانتیر فرنیچر، چارفای، نایلون مار، مد مقابل گلی گلاوی پم، تانگ سیٹی، رابطه نمبر 0343-912-1745.

अजिदुस्तान उवम मारम 1961 हिजरी द यजीद लश्कर इमाम हुसैन और द मलगुरो बांदे दे दरिया फरात उबचे वे आए बंद करी उवम मुहरम पर वजह 61 हिजरी वा नो यजीद और द लश्कर वाल चकम वो हजरत इमाम हुसैन रजी अल्लाह तला अन्हो और दप मलगुरो बांदे दे दरिया फरात चकमी उबवे आए बंद करे और बिल्कुल दोस्तानो दे अगनखबा तासोता वाकियात नंबर तास खबर हो चोरा जुलम पो दे चरादा खुबहराल दाच कम वसल अल्लाह बदा से खुशवा दो ते दाद शहादत लोड़ा दर्जा और कवला दोस्तानो हजरत इमाम हुसैन पो खेमो चे शजे बची अनोर चिचोक व नो दोता दे तंदे शदीद तंद और तो लगे दा हजरत अब्बास रज़ियल्लाहु ताला अन्हो और दूसरा नूर चकम द मलगरी वो दे उबोर अड़वलो कोशिश है वो को पदेर वजह बांधे पदेर वजह बांधे करबला चे दे आजमाइश और दे सबर चकम वो आगा यो खास इम्तिहान वो हजरत इमाम हुसैन और दे दो मलगरी पर हर हाल चे सबर वो को इस तकामत ने कार वाखस्ता है और दगा से दोस्तानो अल्लाह ताला बांधे पूरा पूरा दिब्बरों से मुजाहरा है वकड़ा उवम मुहरम नबाद करबला वाकयात दी शे आगा ब्या मुहरम दे सत उवम मुहरम नबादा दा ब्या पो सख्त मरहलो चे दाखिली जी और पो लसम मुहरम योम अशुरा वर्ताई हजरत इमाम हुसैन चे कम रजी तन हो और दे दुमल गरी दा शहीदान करे सो पलसम मुहरम बांधे आजिदुस्तानो दे दे मुहरम म्यास मुश्ता दे सबर दे कुर्बानी दा सबक रख गई मुहरम दे इस्लामी काल दा अवल म्यास दा अल्लाह ताला दगे म्यास ता डेर ज्यात फजीलत वर करे दा असे खो टोले म्यास ते टोले रवजी दे अल्लाह रवजी दी खूब چلور داس میاسی دی چتے اللہ پنیز اغا اللہ تا ڈیر ور خوشی دی مابوبی دی اوغو چلور میاس چے محرم چے دا دغا ہاں پچے شامل دا پا دی میاسی چے عبادت نیکی تقوی چے مجھا اختیار کو او زیاد نزیاد عبادت ہو کو محرم الحرام مشتا دے صبر قربانی او پا حق باندے دے ثابت قدم او سے دو درس را کئی پا دی میاسی چے دے کربلا چ کم عظیم واقعہ وا آغا پا محرم چ پیش سرے وا کمی چی چی حضرت امام حسین رضی اللہ تعالیٰ عنہ دے دمل گری دے دین دے سر بلندے دے پارا دین اوچتولو دے پارا دے خپلو جانو نظرانہ ورکڑا دے دو ظلم باطل دور ظلم باوجود دو باطل پا مخش سر ٹیٹ نکڑا او دے حق او دے انصاف چ کم ایجنڈا وا آگا چی گا وہ ساترا دوستان السم و رم چکم تا آشورا ہم وائی مسلمانوں چ دایو خاص اہمیت لری نبی کریم صلی اللہ علیہ وسلم پر دیر وجہ باندھے روزہ لرلا امت تہ ہدا ترغیب ور کڑا پر دیر وجہ باندھے موسیٰ علیہ السلام قوم چدا آغا دی سرد موسیٰ علیہ السلام دی فرعون لو ظلم نا دو تا نجات اصل ہے مطلب دادا چھے پا دیر وجہ باندے فیراؤن چھے وہ آغر صلح ہو آو دی محرم دا پیغام دا چھے مسلمانانو چھے رشتنوال ہے عدل صبر ورورولی دا پچھے رائے سی اختار کی مجھتا پکار دا چھے دی دی مبارک میاس چھے تلاوت المنجون ذکر اسکار صدقے دی دو خصوصی اہتمام کو آو دی حضرت امام حسین رضی اللہ تعالیٰ سیرت چھے کم مجھتا سبق را کرے دا آغا سبق ورچے واخلو دے آقا انصاف پا لار باندے دے تللو کوششو کو اللہ تعالیٰ دے مشتا دے محرم الارام دے برکتونا دے اللہ پاک مجھا مستفید کی یعنی دا اللہ پاک دے دا برکتونا مشتا ہے مجھا پا اولادو چے مجھا پا خاندانو چے پا طول مسلمانانو چے واچے اللہ پاک دے مشتا دے نیکی کولو تو فکرہ کی نو دوستانو راجو یو نات پلا یو نات خوج نات ارو دے سربا دین آباد آباد تاسو میسیجز چکم دی آبا نشر کیجی نوراجو پا گڑا سر دا خوش ناتوارو

जी माँ खुशू और विदुन को दानो मसला शिकुमदा दाहम डेरस जाता अहमदा खुशू और विदुन को खुली वाली और सफा जिल शिकुमदा सफा स्किन सफा मख शिकुमदा दादे हर इंसान ख्वाहिश हुई खुदन सभा शिकुमा आलूदगी हारमोन्स चे कमा इंस तब्दीली राजी लका दा कस चोक जनी वाली दाने या वजी चकम मुश पश्तो चे और तवायू ददी सरा जहनी दबाव गैर मुतवाजन खुराक आओ दिस्किन मुनासिब देखभाल न के दो पुसुरत से लिया न चिकी री ददो वचे ना चकमे एक्नी कमी दाने जोड़ी री न दा इवा आम मसला जोड़ा दा एक्नी न सिर्फ दे चेहरे खुशली वाला मुतासर कवि बल्कि इंसान एतमाद से हाँ कमी रावले पदे अहम मसले हल दे पारा परमेंट कास्मेटिक्स दासो दे पारा रावड़ी दी दे परमेंट कास्मेटिक्स से परमेंट एक्नी केयर किट चकमी चे मौजूद दा दे परमेंट एक्नी फेस वॉश परमेंट एक्नी क्रीम और परमेंट एक्नी सोप आदरी वाला शयन पिछ मौजूद दी आओदा फेस वॉश एंटी एक्नी सोप और एंटी एक्नी केयर क्रीम चिकम दी दादी तासो स्किन तासो चेहरा चिकम जिल दे दा अगर सफा नरम और दानो ना पाक कौलो ची मदद फराम कवि और जो आवेदन को दा ईवा या खुसूसी प्रोडक्ट था जो बच्चों की फेस वॉश पर हवाले सर खबर को उदय नमकता जिला टांक चिकम माँ उरुणा ख्वाइंदी अरवी आबवाही से उरूरी उस मुश्तदा हर होशो चिटांग चिबा मुश्ता दे परमेंट वाल प्रोडक्ट चिरता मिलावी जी कमाता सो और वो जिला टांक मेन शार छे न याद सा तो टांग छे दे मुश डिस्ट्रीब्यूटर छे कम दा आ सदाम प्लाजा या रमजान मार्केट छे और तवाई आलता हाज जरबत खान से अब दुकान दा मंसूर जनरल स्टोर पनाम बांधे मंसूर जनरल स्टोर छे दे परमेंट कॉस्मेटिक्स टूल प्रोडक्ट मौजूद दी दुकानदारान हजरात चिकुम दी आदि वर्तलाईसी दुकानों दे पारा हां दे मंसूर जनरल स्टोर यानी हाजी जरबत खान से अपना दे परमेंट कॉस्मेटिक्स वाल टूल प्रोडक्ट रखस्ताईसी खुशू अरविदन को सदर प्लाजा टांग से टूल प्रोडक्ट मौजूद दी अफसर खान प्लाजे से हम दे परमेंट कॉस्मेटिक्स टूल प्रोडक्ट मौजूद दी अलबदर मार्केट से हम दे परमेंट कॉस्मेटिक्स हर यो प्रोडक्ट मौजूद दा दे सारा फरीदुल्ला जनरल स्टोर बिलाल मार्केट से हाँ दे परमेंट कॉस्मेटिक्स टूल प्रोडक्ट मौजूद दी दुकान चिकम दुकान दे फरीदुल्ला जनरल स्टोर एंड गारमेंट सेंटर बिलाल मार्केट बनु रोड बांधे और द्वम दुकान फरीदुल्ला जनरल स्टोर ब्रांच चिकम द आपेजू अडा बनु रोड टांग बांधे मौजूद दा खुशो अरविंद को जिला टांग शार से दो टोल दुकानदारानो सरदा अब परमेंट कॉस्मेटिक्स प्रोता दीन इलावा डबरी से जिया जनरल स्टोर शेख उतार बांधे दे परमेंट कॉस्मेटिक्स टूल प्रोडक्ट तासो पर आसानी सरा अखस्ता सो नाम बेशो तासो और प्रोडक्ट पर मुशरूर जिया जनरल स्टोर वाल तासो तदर कवि दे सरा गोमली से इफ्तिखार जनरल स्टोर चिकमदा अलतहम दे परमेंट कॉस्मेटिक्स टूल प्रोडक्ट मौजूद दी दे सरा कोटा जम चे हाँ अरे वो दुकानदार सरा दे परमेंट कॉस्मेटिक्स प्रोडक्ट मौजूद दी दे सरा कोट मुर्तजा चे हाँ दे परमेंट कॉस्मेटिक्स मुश प्रोडक्ट चिकम दी आ तासुता आसानी सरा मिलावे दाय से ओमर अडे चे हाँ दे परमेंट कॉस्मेटिक्स प्रोडक्ट चिकम दी दुकानदार अनुसरा मौजूद दी खुशो अरविदुन को दे परमेंट कॉस्मेटिक्स प्रोडक्ट चिकम दी आ गुलीमाम छे हर दुकानदार सरा मौजूद दी दे सरा गुलीमाम नमकता मेखानी छे हाँ दे परमेंट कॉस्मेटिक्स टोल प्रोडक्ट मुख्तलिफ जनरल स्टोर ना चिकम दी औ खलको पकोरो छे चिकम दुकान ने जोड़ दी अलतह मौजूद दी खुशो अरविदुन को पाई छे हाँ दे परमेंट कॉस्मेटिक्स टोल प्रोडक्ट आसानी सरा मिलावेदाय से दे सरा अमाखील उची दे परमेंट कॉस्मेटिक्स प्रोडक्ट चिकम दा मंसूर जनरल स्टोर शादी खेलो माली चे आप मिलावी जी मंसूर जनरल स्टोर अमाखील से मंसूर जनरल स्टोर शादी खेलो माली चे दे परमेंट कॉस्मेटिक्स स्टोर प्रोडक्ट चिकम दी आ आसानी सरा मिलावी दासी खुशू अरविदुन को याद सा तू चे दे परमेंट कॉस्मेटिक्स स्टोर प्रोडक्ट चिकम दी देतासु इलाके से मौजूद दी जरूरत और अहम खबर अदा दा सिर्फ और सिर्फ पता सो
دکاندار تا ڈپارٹمنٹ کاسمیٹکس نام خلو او خپل جان دی پارا یو معیاری یو بہترین پروڈکٹ چکم دا آتا سو اخستا سو خوشو اردن کو نو بیا انتظار چھتے کو خپل نزدو دکاندار تا سبا ہوں ورسو او پرمنٹ کاسمیٹکس پروڈکٹ چکم دی خپل جان تا واخلو خوشو اردن کو پرمنٹ کاسمیٹکس دیتا سو ضرورت پورا کول والی یو داسی پروڈکٹ تا چکم دیتا سو ہر قسم مسئلے چکمی دی آ حل کوی خوشو اردن کو پرمنٹ کاسمیٹکس په حوالے سره تاسو کمانه پوښتنه کو اوس په دې وخت باندې چونکی نیٹ ورک صحیح کار نه کوي خو ما نمبر جان سره لیکلای سو نمبر می دا 0304992538 0304992538 0304-9925-388 خوشو اردن کو پدی نمبر باندھے تاسو مانا ڈپارٹمنٹ کاسمیٹکس پہ حوالے سرا کچ پشتنا کول غواڑو نو بالکل چکلا نمبر در سرا دیوی انشاءاللہ چکلا موقع وی تاسو ماتا ڈائریکٹ پدغه نمبر باندھے کال کول ایسو دا چونکہ ما خپل نمبر دا خپل موبائل فون نمبر میں دا او ما سرا موجود وی نو تاسو چٹے ہاں چزرو بھائی نو بالکل تاسو ماتا کال کول ایسو خوشو اردن کو نمبر ببیا نوٹ کو 0304992538 او نن کتا سما تا کال کول غواڑو نو نمبر نوٹ کو 0966-850-425 0966-850-425 پدخ پیٹ سیل نمبر باندی تاسو ما تا کال کول ایسو او ما سرا دخ پروگرام چے شامل دا ایسو خوشو اردن کو دے پرمنٹ کاسمیٹکس پروڈکٹ پو طرف پلاڈ سو او سب تاسو تا اوشو چھ دے پرمنٹ کاسمیٹکس پروڈکٹ چکم دی آغا دے تاسو زندگی دے تاسو دے پارا چرنگا ضروری دی چونکہ اکنی یعنی دے دانو پروڈکٹ پو حوالے سر ما خبر اوکرا او دے دانو کریم چکم دا اغی پو حوالے سر زمائیں چھ نور معلومات ہن درک وجہ دادا چھ دے پرمنٹ کاسمیٹکس چکم فائدہ دا زمائیں چھ تاسو آ مکمل واخلو او تاسو تا ڈپارٹمنٹ کاسمیٹکس فائدے ترور سی سی خوشو اردن کو نو بیا با مجا پرمنٹ کاسمیٹکس دیدانو کریم طرف تر ایسو زکچے دانے دے ہر یو کس چکم دا